0: معیشت کے اہم ستونوں کو نشانہ بناتے ہوئے پابندیوں کے پیکج کو منظوری دی ہے. اور مردوں کی کرکٹ میں بھارت اور افغانستان کے درمیان تیسرا اور آخری ٹی ٹوینٹی میچ آج شام دلی میں کھیلا جائے گا. اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا.
1: میڈیم ویو 292.4 میٹر یعنی 1026 کلو ہرٹز پر اور ایف ایم 100.3 میگا ہرٹز پر یہ آکاشوانی کا پریاگراج کیندر ہے. प्रस्तुत है कार्यक्रम नमस्कार प्रयागराज. श्रोताओं, आज 17 सितंबर और आज उन हाथों को नमन करने का दिन है जो सपनों को आकार देते हैं, जो मेहनत से निर्माण करते हैं, जिनके हुनर से देश प्रगति की राह पर आगे बढ़ता है. जी हाँ, आज हम मना रहे हैं भगवान विश्वकर्मा पूजा का पावन पर्व.